0: اے اللہ، اس دعوت کامل اور تا قیامت قائم ہونے والی نماز کے رب، تو محمد صلی اللہ علیہ وسلم کو جنت میں نمایاں مقام، فضیلت اور بلند درجہ عطا فرما، اور انہیں اس مقام محمود پر فائز فرما جس کا تو نے ان سے وعدہ فرمایا ہے، اور قیامت کے دن ہمیں ان کی شفاعت نصیب فرما، بے شک تو وعدے کے خلاف نہیں فرماتا۔
1: اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد۔ اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم انك حمید مجید۔
0: اے اللہ، رحمت نازل فرما محمد صلی اللہ علیہ وسلم پر اور محمد صلی اللہ علیہ وسلم کی آل پر، جیسا کہ تو نے رحمت نازل فرمائی ابراہیم علیہ السلام پر اور ابراہیم علیہ السلام کی آل پر، بے شک تو بڑی تعریف والا، بزرگی والا ہے۔ اے اللہ، برکت نازل فرما محمد صلی اللہ علیہ وسلم پر اور محمد صلی اللہ علیہ وسلم کی آل پر، جیسا کہ تو نے برکت نازل فرمائی ابراہیم علیہ السلام پر اور ابراہیم علیہ السلام کی آل پر، بے شک تو بڑی تعریف والا، بزرگی والا ہے۔
2: ابھی آپ اذان سن رہے تھے، اور اس اذان کے لیے ہمیں تعاون حاصل تھا کوپر ہال سولیسٹرز، لیسے ہیل سائنس پارک، کیمپس روڈ، بریڈفورڈ، BD71HR۔ دعا ہے کہ اللہ پاک ان کے کاروبار میں خیر و برکت عطا فرمائے۔ آمین سما آمین یا رب العالمین۔
3: کیا آپ کونسل یا ہاؤسنگ ایسوسی ایشن کے گھر کے کرایہ دار ہیں اور سیم نمی مولڈ اور ہیٹنگ کے مسئلے سے دو چار ہیں، اور کہنے کے باوجود بھی مسئلہ حل نہیں ہو رہا؟ تو کوپر ہال سولیسٹرز مدد کر سکتے ہیں، جو برادفورڈ کے کرایہ داروں کی طرف سے لینڈ لاز کو ریپیئرنگ کروانے پر مجبور کرتے ہیں۔
4: اور and online at bradfordasianradio.co.uk. This is Bradford Asian Radio.
5: And the winner is...
6: And the winner is...
7: And the winner is...
5: Your business being heard on the radio.
8: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
9: फेस्टिवल 2026 मेला 15 एंड 16 अगस्त को
10: एक बार फिर मोर पार्क किलिंग हार्ड रोड ब्रेडफोर्ड में,
9: जहां पहली बार माया नाज लोक फनकार नईम हजारवी अपने फन का मुजाहिरा करेंगे।
10: फैशन, फूड स्टॉल्स, किड्स एंटरटेनमेंट और बहुत कुछ।
9: एक खूबसूरत डे आउट आप सबके लिए सैटरडे एंड संडे 15 एंड 16 अगस्त 2026
10: लीड्स रोड फेस्टिवल।
9: ब्रेडफोर्ड एजन रेडियो द ऑफिशियल मीडिया पार्टनर।
10: आप भी
9: जरूर आइएगा। उफ, कितनी प्यारी प्यारी खिड़कियाँ और दरवाजे, क्या ही चॉइस है आपका।
10: ये चॉइस हमारा नहीं, ये तो कमाल है, फर्स्ट चॉइस विंडोज यॉर्कशायर का,
9: जो कि पायदार, मजबूत, खूबसूरत डबल एंट्रेपल ग्लेज विंडोज एंड डोर्स के अलावा कंपोजिट डोर से आपके घरों को चार चांद लगाते हैं
10: और प्रॉपर्टी वैल्यू बढ़ाते हैं।
9: फर्स्ट चॉइस
10: 106 लिस्टर हिल्स ब्रेडफोर्ड BD71JL।
9: घरों की खूबसूरती और हिफाजत बढ़ाइए, आज ही फर्स्ट चॉइस का नंबर मिलाइए
10: 01274317644।
11: फॉर क्वालिटी, वैल्यू, स्टाइल एंड सिक्योरिटी, योर नंबर वन चॉइस, फर्स्ट चॉइस विंडोज यॉर्कशायर।
10: आओ, असल सोने के जेवरात के लिए दुबई चले।
12: मगर दुबई का टिकट तो हमने लिया ही नहीं।
10: अरे पगली, अब दुबई ब्रेडफोर्ड में ही आ गई। जी हाँ, दुबई ज्वेलर्स ने व्हाइट एबे रोड पर पेट्रोल स्टेशन के पास खूबसूरत जेवरात का शानदार शोरूम खोल दिया है।
12: झिलमिल करते कांटे, बालियां, कंगन, गले के हार 22 और 24 कैरेट गोल्ड में तैयार।
10: टॉप क्वालिटी, बेहतरीन सर्विस, ओपन 7 डेज।
12: 30 वेटले हिल ब्रेडफोर्ड BD8 8NG, फोन 01274477257।
10: दुबई ज्वेलर्स। व्हाइट एबी रोड पर धमाके पे धमाका, पेट्रोल स्टेशन के बाद अब पेशे खिदमत है बुखारी सुपर स्टोर, जिसकी सस्ती कीमतों का है हर तरफ चोर। होल सेल प्राइसेस डायरेक्ट टू द पब्लिक, आटा चावल दालें मसाला जात, रोजाना ताज़ा सब्जियां और फल फ्रूट, हलाल गोश्त और चूजे, फैमिली माहौल में एक ही छत तले हर शय मिले। बचिए इधर उधर की ख्वारी से, शॉपिंग कीजिए सारी बुखारी से। बुखारी सुपर स्टोर नेक्स्ट टू दुल्हन बुटीक, व्हाइट एबी रोड ब्रेडफोर्ड BD88JL। बुखारी पसंद आपकी और हमारी बुखारी।
7: दूल्हे का सेहरा सुहाना लगता है।
13: अरे दुल्हा जब शेरवानी मिलान दुल्हा हाउस की पहनेगा तो सब कुछ ही सुहाना लगेगा। मिलान की शेरवानी, शलवार कमीज, वेस्ट कोट, प्रिंस कोट सिर्फ 3 दिन में ऑर्डर पर तैयार किए जाते हैं। मर्दाना मलबूसात का ब्रेडफोर्ड का मुनफरिद मरकज, जिनके लिबास आम से दुल्हे को शहजादा बना दे।
10: मिलान दुल्हा हाउस 8183 व्हाइट एबी रोड ब्रेडफोर्ड BD88DR। टेलीफोन 07885428349। अदर ब्रांच द मुगल एम्पोरियम 1304 लीड्स रोड ब्रेडफोर्ड।
13: सुनिए जैसा भाभी ने कारपेट डलवाया है हम भी बिल्कुल वैसा ही डलवाएंगे।
10: तुम्हें पता है भाभी ने वो भी कारपेट्स के स्पेशल ऑफर्स का फायदा उठाया है, जहां कारपेट्स फ्रॉम ओनली 299 पर स्क्वायर यार्ड, दीवान बेड्स फ्रॉम ओनली 99 पाउंड्स।
13: खूबसूरत कारपेट्स, लेमिनेट लाइनो और वो भी फ्री मेजरिंग, फ्री कोटिंग और फ्री डिलीवरी के साथ। बॉबीज कारपेट्स, लिस्टेड डाइट, ट्रैफिक लाइट्स, ओल्ड मिस्टर वैल्यू बिल्डिंग्स, BD3ADN। बॉबी आइए, भाभी लाइए और दीदा जेब कारपेट से घर सजाइए। नंबर मिलाइए 07414260078।
14: रवायती खानों से हटकर आज किसी नई जगह जाने को जी चाह रहा है।
4: ब्रेडफोर्ड एशियन रेडियो ऑन 1413 AM।

0: سامعین کرام، ایک اور خوبصورت سا گیت آپ نے سنا، امید کرتے ہیں پسند کیا ہوگا. آپ سماعت فرما رہے ہیں بریڈفورڈ ایشین ریڈیو کی نشیات اپنی میزبان عثمان اشفاق کے ہمراہ. اور سامعین کرام، اپنی ہماری ہمیشہ کوشش رہی ہے بریڈفورڈ ایشین ریڈیو کی پوری ٹیم کی کہ آپ کے لیے بہترین پروگرام پیش کیے جائیں، آپ کے لیے معیاری پروگرام پیش کیے جائیں، آپ کی پسند کو مد نظر رکھتے ہوئے جو ہے وہ گیت بھی ہم شامل کرتے ہیں اپنے پروگرام میں. اور جیسا کہ ہم نے پہلے ہی کہا تھا کہ ہمارے بہت سے سامعین کرام جو ہیں وہ پرانے گیت سننا پسند کرتے ہیں. فائزہ صاحبہ، آپ پروگرام میں شامل ہوئیں، بہت شکریہ، ہم آپ کو خوش آمدید کہتے ہیں. آپ نے کہا کوئی اچھا سا پرانا گیت لگا دیا جائے، تو جی ہاں، کوشش تو یہی کر رہے ہیں پرانے گیت لگانے کی. لیجیے یہ خوبصورت سا گیت جو ہے، پرانا گیت ہے بلکہ بہت ہی پرانا گیت ہم آپ کو سنا دیتے ہیں. امید یہ رکھتے ہیں فائزہ صاحبہ کہ آپ اس گیت کو پسند کریں گی. آپ نے کہا شاعری آپ کو بہت پسند آئی. جی ہاں، شاعری ہر شخص کو پسند آتی ہے، جو بھی حساس دل رکھتا ہے، جو بھی سوچتا ہے لوگوں کے بارے میں اور فکر مند ہوتا ہے، ادراک رکھتا ہے کچھ چیزوں کا، اس کو شاعری پسند ہی آتی ہے. اور شاعری کیا ہوتی ہے؟ یہ انسان کی کیفیات جو ہوتی ہیں، انسان کے جذبات جو ہوتے ہیں، احساسات آپ کے اندر جو ہوتے ہیں، ان کا یہ اظہار ہوتا ہے. اب بات لمبی ہم یوں اس لیے کرنے جا رہے ہیں کہ ہم نے جب وقت کی طرف دیکھا، گھڑی پہ نظر پڑی، تو پتہ چلا کہ اب تو تھوڑی دیر میں کمرشل بریک آ جائے گی. تو ہم نہیں چاہتے کبھی بھی کہ ہم کٹا پھٹا گیت کوئی آپ کے لیے پیش کریں، جو یا تو کوئی بہت چھوٹا گیت ہو دو ڈھائی منٹ کا، تو پھر تو بات بنتی ہے. لیکن اب ہمیں مجبوراً آپ کو ہمیں سننا پڑے گا اور ہمیں بولنا پڑے گا، کیونکہ ہم چاہتے ہیں کہ کمرشل بریک تک جو ہے وہ اب بات کی جائے، اور اس کے بعد پھر آپ کے لیے خوبصورت سا جو گیت ہے فائزہ صاحبہ ہم نے کیوں کر رکھا ہے وہ ہم آپ کے گوش گزار کریں، آپ کے نام کریں. تو بات شاعری کی ہے کہ ہم یہ سمجھتے ہیں ویسے تقریباً ہر شخص شاعر ہوتا ہے. آپ کچھ، اور شاعری میں اب تو یہ پابندی بھی نہیں رہی کہ جی آپ نے قافیہ ردیف میں لانا ہے، ہر مصرع جو ہے وہ ہم وزن ہونا چاہیے. اب تو آزاد نظم جب سے لوگوں نے لکھنا شروع کی، ایک بلکہ اس کے ساتھ ہائیکو جب آ گئی کہ آپ تین مصروں میں، تین جملے، چھوٹے چھوٹے جملوں میں اپنا مدعا نظر جو ہے، اپنا نقطۂ نظر بیان کر دیتے ہیں، تو یہ بہت راہیں کھل گئیں، بہت سے اس میں مواقع ہیں آپ کے لیے، آپ کچھ بھی کبھی سوچتے ہیں. اور اکثر یہ ہوتا ہے شاعری ایک قسم کی آمد ہوتی ہے، ہمارا یہ ذاتی خیال ہے، ہم نہیں سمجھتے کہ اس کو بڑی، ہاں ریاضت سے، کوشش سے آپ تھوڑا بہتر کر سکتے ہیں، لیکن مشق سے جسے کہتے ہیں، لیکن ویسے یہ آپ کی صلاحیت ایسی خداداد صلاحیت ہوتی ہے جس کو انسان استعمال کرتا ہے، اور اپنے جذبات کو، احساسات کو الفاظ کی جب وہ شکل میں پرو کے لوگوں کے سامنے رکھتا ہے تو وہ شاعری کہلاتی ہے. اور نغمگی ہوتی ہے بعض اوقات، بعض اوقات نہیں ہوتی ہے. قافیہ ردیف ملنا بھی کچھ اتنا خاص نہیں ہے، کیونکہ آپ کسی امتحان کے لیے تو لکھ نہیں رہے نا، آپ تو اپنے جذبات کا اظہار کرنا چاہتے ہیں. تو یہ ایک بڑا اچھا ذریعہ ہے. آپ گیت لکھیے، آپ غزل لکھیے، آپ نظم لکھیے، ہائیکو لکھیے، کچھ بھی لکھیے، آپ لکھ سکتے ہیں. تو اور ہر قسم کی شاعری ہماری تاریخ میں موجود ہے. عشقیہ شاعری ہے، مزاحیہ شاعری ہے، مناجات ہوتی ہیں، حمدیہ نعتیہ شاعری، سب کی سب اس میں جو ہیں وہ ہمارے ہاں پائی جاتی ہیں. الحمدللہ بہت ذخیرہ ہے ہمارے پاس. چلیے اب وقت ہوا چاہتا ہے ایک بریک کا، ہم پڑھتے ہیں ایک بریک کی جانب. سنتے رہیے بریڈفورڈ ایشین ریڈیو کی نشیات عثمان اشفاق کے ہمراہ.
1: اٹس نمبر 1 ایشین کمیونٹی ریڈیو، بریڈفورڈ ایشین ریڈیو آن 1413 AM، ڈی اے بی پلس، موبائل ایپ اینڈ آن لائن ایٹ bradfordasianradio.co.uk. This is Bradford Asian Radio.
2: And the winner is...
3: And the winner is...
4: And the winner is...
2: Your business being heard on the radio.
5: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
6: Please
4: रोड फेस्टिवल 2026 मेला 15 एंड 16 अगस्त को
6: एक बार फिर मोर पार्क किलिंग हार्ट रोड ब्रेडफोर्ड में
4: जहां पहली बार माया नाज लोक फनकार नईम हजारवी अपने फन का मुजाहिरा करेंगे
6: फैशन फूड स्टॉल्स किड्स एंटरटेनमेंट और बहुत कुछ
4: एक खूबसूरत डे आउट आप सबके लिए सैटरडे एंड संडे 15 एंड 16 अगस्त 2026
6: लीड रोड फेस्टिवल
4: ब्रेडफोर्ड एजेंट रेडियो द ऑफिशियल मीडिया पार्टनर
6: आप भी
4: जरूर आइएगा उफ, इतनी प्यारी प्यारी खिड़कियाँ और दरवाजे क्या ही चॉइस है आपका
6: ये चॉइस हमारा नहीं ये तो कमाल है फर्स्ट चॉइस विंडोज यॉर्कशायर का
4: जो कि पायदार मजबूत खूबसूरत डबल एंटरप्रेस ग्लेज विंडोज एंड डोर्स के अलावा कंपोजिट डोर से आपके घरों को चार चांद लगाते हैं
6: और प्रॉपर्टी वैल्यू बढ़ाते हैं
4: फर्स्ट चॉइस
6: 106 लिस्टर हिल्स ब्रेडफोर्ड BD71JL
4: घरों की खूबसूरती और हिफाजत बढ़ाइए आज ही फर्स्ट चॉइस का नंबर मिलाइए
6: 01274317644
7: फॉर क्वालिटी वैल्यू स्टाइल एंड सिक्योरिटी योर नंबर वन चॉइस फर्स्ट चॉइस विंडोज यॉर्कशायर
6: आओ असल सोने के जेवरात के लिए दुबई चले
8: मगर दुबई का टिकट तो हमने लिया ही नहीं
6: अरे पगली अब दुबई ब्रेडफोर्ड में ही आ गई जी हाँ दुबई ज्वेलर्स ने व्हाइट एबे रोड पर पेट्रोल स्टेशन के पास खूबसूरत जेवरात का शानदार शोरूम खोल दिया है
8: जी मिल करते कांटे बालियां कंगन गले के हार 22 और 24 कैरेट गोल्ड में तैयार
6: टॉप क्वालिटी बेहतरीन सर्विस ओपन 7 डेज
8: 30 वेटली हिल ब्रेडफोर्ड BD8 8NG फोन 01274477257 दुबई ज्वेलर्स
6: व्हाइट एबी रोड पर धमाके पे धमाका पेट्रोल स्टेशन के बाद अब पेशे खिदमत है बुखारी सुपर स्टोर जिसकी सस्ती कीमतों का है हर तरफ चोर होल सेल प्राइसेस डायरेक्ट टू द पब्लिक आटा चावल दालें मसाला जात रोजाना ताज़ा सब्जियां और फल फ्रूट हलाल गोश्त और चूजे फैमिली माहौल में एक ही छत तले हर शय मिले बचिए इधर उधर की ख्वारी से शॉपिंग कीजिए सारी बुखारी से बुखारी सुपर स्टोर नेक्स्ट टू दुल्हन बुटीक व्हाइट एबी रोड ब्रेडफोर्ड BD8 8JL बुखारी पसंद आपकी और हमारी बुखारी
9: दूल्हे का सेहरा सुहाना लगता है
8: अरे दूल्हा जब शेरवानी मिलान दुल्हा हाउस की पहनेगा तो सब कुछ ही सुहाना लगेगा मिलान की शेरवानी शलवार कमीज वेस्ट कोट प्रिंस कोट सिर्फ 3 दिन में ऑर्डर पर तैयार किए जाते हैं मर्दाना मलबूसात का ब्रेडफोर्ड का मुनफरिद मरकज जिनके लिबास आम से दूल्हे को शहजादा बना दे
6: मिलान दुल्हा हाउस 8183 व्हाइट एबे रोड ब्रेडफोर्ड BD8 8DR टेलीफोन 07885428349 अदर ब्रांच द मुगल एम्पोरियम 1304 लीड्स रोड ब्रेडफोर्ड
8: सुनिए जैसा भाभी ने कारपेट डलवाया है हम भी बिल्कुल वैसा ही डलवाएंगे
6: तुम्हें पता है भाभी ने बॉबीज कारपेट्स के स्पेशल ऑफर्स का फायदा उठाया है जहां कारपेट्स फ्रॉम ओनली 299 पर स्क्वायर यार्ड दीवान बेड्स फ्रॉम ओनली 99 पाउंड्स
8: खूबसूरत कारपेट्स लैमिनेट लाइनो और वो भी फ्री मेजरिंग फ्री कोटिंग और फ्री डिलीवरी के साथ बॉबीज कारपेट्स लिस्टेड एट ट्रैफिक लाइट्स ओल्ड मिस्टर वैल्यू बिल्डिंग्स BD3 ADN बॉबी आइए भाभी लाइए और दीदा जेब कारपेट से घर सजाइए नंबर मिलाइए 07414260078
10: रवायती खानों से हटकर आज किसी नई जगह जाने को जी चाह रहा है
6: तो खुलकर क्यों नहीं कहती कि आज पल्स जाने का इरादा है
10: जी हाँ पल्स जहाँ फिश एंड चिप्स बर्गर्स फुल इंग्लिश ब्रेकफास्ट फ्रेश केक्स एंड मैक्रूम्स
6: और इसके साथ साथ खूबसूरत माहौल में लाइव पियानो से लुत्फ उठाइए आज ही तशरीफ लाइए ओपन 7 डेज पल्स सी रूम 46 रूली एवेन्यू ब्रेडफोर्ड BD6 1DA फोन 01274306567 बिहाइंड शेल पेट्रोल स्टेशन
11: Sheffield Mela CIC presents DeciFest Sheffield Mela 2026. Join us at Firth Park, Sheffield on Sunday, 2nd of August from 12 till 8 p.m. A family fun day for the whole family with fun fair, food stalls and Mela shopping. Featuring live performances from Lamba Husseinpuri, H. Dami, Ramit Sandhu, Summer Blake and much, much more. Sunday, 2nd of August at Firth Park, Sheffield. We'll see you there.
8: शादी आ गई है सर पर और कोई फोटोग्राफर नहीं है घर पर
6: लगता है आपने एशियन वेडिंग्स UK.com का नाम नहीं सुना जो आपकी शादी के चलते फिरते हसीन लम्हात हमेशा के लिए फोटोज और वीडियोस के जरिए महफूज करते हैं और फिल्म ऐसी बनाते हैं दूल्हा दुल्हन जैसी चाहते हैं
8: डिजिटल क्वालिटी तेज और दोस्ताना सर्विस मेल और फीमेल फोटोग्राफर्स
6: जिंदगी के यादगार दिन को यादगार तरीन बनवाइए
8: आज ही मुबीन का नंबर मिलाइए
6: 07548419678
8: एशियन वेडिंग्स UK.com जिनकी आम सी फिल्म भी बॉलीवुड से नहीं
1: Bradford Asian Radio. Call the studio now 01274 306677. To promote your business on Bradford Asian Radio, please call our sales team on 01274 306677 or 07800 599 563. Bradford Asian Radio, your sales multiplier. Bradford Asian Radio, the world's local radio.
12: जा पिया तो है प्यार तू गोरी भैया तो पे वार तू इसलिए

0: और दोस्तों ये पसंद थी डोनकास्टर सिटी में हमारे काबिल सदराम लिसनर सिराज मुनीर साहब की। इससे पहले एक बात को आगे बढ़ाएं, क्यों आपकी मुलाकात एक ऐसी खूबसूरत सी शख्सियत से कराएं जो अदब शनास भी हैं, शेर के मतवाले भी हैं और उनकी लाई हुई चीजें आप बेइंतहा पसंद फरमाते हैं। आइए हम आपको स्वीडन लिए चलते हैं जहां हमारे मोहतरम लिसनर नवीद मौजूद हैं और देखते हैं, पूछते हैं कि आज वो आपके लिए क्या लाए हैं। अस्सलाम वालेकुम।
1: वालेकुम अस्सलाम वरहमतुल्लाहि वबरकातुहु।
0: वाला इबादिल्लाहि सालिहीन। कैसे हो नवीद भाई?
1: आमीन, अल्लाह का शुक्र है। दुआएं आपकी बहुत शुक्रिया।
0: हमारी दुआएं हमेशा आपके साथ हैं।
1: बहुत शुक्रिया। वैसे तो पहले बहुत बहुत बहुत शकील भाई को हाय हाय हाय महसूस कर दिया और मैं तो खुदारा ढूंढ रहा हूँ ऐसा कि कलाम मिले तो प्लीज उन्हें कहा करें कि शेयर कर दिया करें ताकि वो हाफजे नहीं होता यही अगर वो हमारे पास तहरीर की शक्ल
0: नहीं। उनका इंतखाब हमेशा लाजवाब होता है, ऐसे ढूंढ ढूंढ के निकालते हैं।
1: हाय हाय
0: बहुत खूबसूरत इंतखाब था आज भी।
1: किसी मदार में वो था किसी मदार में मुझे बहुत अच्छा लगा। मेरी रिक्वेस्ट है शीर भाई से, प्लीज किसी भी जाब्ते राब्ते से इसे हम तक पहुंचता कीजिए।
0: चलिए देखते हैं।
1: और बाकी तमाम बहन भाई, तुम्हारा सलाम, नजीब भाई है, महबूब भलाई भाई है, हसन साहब है, सारे मेरे दोस्त बहन भाई,
0: आपके तमाम दोस्तों तक आपका मोहब्बत भरा सलाम पहुंचा सरकार।
1: एक आहिस्ता आहिस्ता बढ़ाऊंगा जरा दो तीन चीजें। आप पहले एक शीर से आगाज करता हूँ कि उसने खुदा को सौंप दी अपनी रजा मगर, उसने खुदा को सौंप दी अपनी रजा मगर, तू अब तक दुआ के तकल्लुफ में पड़े हुए।
0: तुम अब तक दुआ के
1: तुम अब तक दुआ के तकल्लुफ में पड़े हो, खुदा को सौंप दी अपनी रजा मगर, तुम अब तक दुआ के तकल्लुफ में पड़े हो।
0: वाह वाह वाह, बहुत खूबसूरत, वाह वाह वाह वाह,
1: शुक्रिया,
0: छक्का लगा दिया आते ही माशाल्लाह, वाह वाह वाह वाह।
1: और शुक्रिया शुक्रिया कोमल जी साहब लिखिए कि अपनी मुहारे जीत जहां मोड़ते फिरे, अपनी मुहारे जीत जहां मोड़ते फिरो, मैंने कहा था दश्त में सर फोड़ते फिरो।
0: हाँ मैंने कहा था, क्या बात है, अता कीजिए।
1: अब कहती है कि अपनी मुहारे जीत जहां मोड़ते फिरो, मैंने कहा था दश्त में सर फोड़ते फिरो।
0: वाह वाह वाह वाह,
1: किसने ये हक दिया है मोहब्बत के नाम पर,
0: किसने ये हक दिया है मोहब्बत के नाम पर,
1: हाय हाय जिसको गले लगाए जिसे छोड़ते फिरो।
0: भाई वाह वाह वाह, आका कीजिए यार नवीद, कमाल इंतखाब, वाह वाह वाह वाह,
1: शुक्रिया। किसने ये हक दिया है मोहब्बत के नाम पर, जिसको गले लगाए जिसे छोड़ते फिरो, इतने बुरे गुमान के तुम आदमी न थे।
0: वाह,
1: इतने बुरे गुमान के तुम आदमी न थे, फिर क्यों सुना कहीं का कहीं जोड़ते फिरो।
0: वाह वाह वाह वाह, भाई वाह वाह वाह वाह,
1: शुक्रिया। और बैठे हैं सब के सब यहाँ ईमान बेचकर,
0: बैठे हैं सब के सब यहाँ, वाह वाह वाह वाह,
1: बैठे हैं सब के सब यहाँ ईमान बेचकर, अब यूं करो जमीर को झंझोड़ते फिरो।
0: क्या बात है क्या बात है,
1: अब यूं करो जमीर को झंझोड़ते फिरो। इतनी नहीं है ठीक अजियत पसंदियाँ,
0: इतनी नहीं है, क्या नहीं इंतखाब है,
1: इतनी नहीं है ठीक अजियत पसंदियाँ, ये क्या के अपने आबले खुद छोड़ते फिरो।
0: आबले दिल, क्या बात है क्या तजवीज है, अता कीजिए।
1: इतनी नहीं है ठीक अजियत पसंदियाँ, ये क्या के अपने आबले खुद छोड़ते फिरो।
0: क्या बात है आबले दिल, क्या खूबसूरत तजवीज, वाह वाह वाह वाह, एक बार फिर अता कीजिए।
1: इतनी नहीं है ठीक अजियत पसंदियाँ,
0: अजियत पसंदियाँ,
1: मुझे शेर याद आ गया, मैं नक्की साहब का दूसरा था ना कि मुझे ओढ़ने दे अजियतें मेरी आदतें ना खराब कर।
0: क्या बात है,
1: इतनी नहीं है ठीक अजियत पसंदियाँ, ये क्या कि अपने आप ले खुद फोड़ते फिरो।
0: वाह वाह वाह वाह,
1: तो अपनी कच्चियाँ सारी समेट ली। रिफत भाई
0: जी,
1: हमने तो अपनी कच्चियाँ सारी समेट ली, अब जिसका एतबार भले तोड़ते थे।
0: क्या बात है क्या बात है भाई, क्या इंतखाब है, जितनी तारीफ की जाए कम है, वाह वाह वाह वाह,
1: बहुत खूब लिखते हैं। और एक गजल خاص جو تحفہ میں آپ کی نظر کرنا چاہتا ہوں ہے اتباب ابرک.
0: جی جی
1: تخلص کرتے ہیں نام ان کا ایک آفتاب اکبر.
0: اچھا بہت خوبصورت.
1: یہ ذرا الگ ڈھنگ میں ہے, آپ کی توجہ چاہیے ہوگی.
0: جی جی
1: انداز شاید ڈائریکٹ سمجھ میں نہ آئے میری ادائیگی, میں کوشش کروں گا کہ آپ تک بات پہنچ پائے. کہتے ہیں کہ جسے مکی کرو چھین لے مکان ہم سے.
2: واہ واہ واہ واہ.
1: جسے مکی کرو چھین لے مکان ہم سے, مگر نہ باز کبھی آئے خوش گمراہ ہم سے.
2: واہ واہ واہ.
1: پہنچا شیر آپ تک جیسا بھائی کہ جسے مکی کرو چھین لے مکان ہم سے.
2: واہ واہ واہ.
1: مگر نہ باز کبھی آئے خوش گمراہ ہم سے, اور قصور یہ ہے کہ ہم پر چلی نہیں مرضی.
0: قصور یہ ہے کہ ہم پر چلی نہیں مرضی.
1: قصور یہ ہے کہ ہم پر چلی نہیں مرضی. لیا ہے آپ نے بدلا کہاں کہاں.
0: ارے ہے لیا ہے آپ نے بدلا کہاں کہاں. بھائی واہ واہ واہ. عطا کیجیے اسے.
1: قصور یہ ہے کہ ہم پر چلی نہیں مرضی.
0: آہا.
1: لیا ہے آپ نے بدلا کہاں کہاں ہم سے.
0: آہا.
1: اور اچھا بلا سے ان کے جل جل کے راکھ ہوتے ہیں. بڑا سے رکی کے جل جل کے راکھ ہوتے ہیں. گلا انہیں ہے کہ اٹھتا ہے کیوں دھواں ہم سے.
0: کیا بات ہے کیا بات ہے بھائی. واہ واہ واہ واہ واہ واہ واہ واہ.
1: بلا سے ان کی کے جل جل کے راکھ ہوتے ہیں. گلا انہیں ہے کہ اٹھتا ہے کیوں دھواں ہم سے.
0: کیا بات ہے بہت خوبصورت بھائی. واہ واہ واہ. بلا سے
1: اور عجیب لوگ ہیں خود کو نہیں سدھاریں گے. عجیب لوگ ہیں خود کو نہیں سدھاریں گے. ہے زور سارا کہ بس چھین لے زباں ہم سے.
0: کیا بات ہے عجیب لوگ ہیں خود کو نہیں سدھاریں گے. واہ واہ واہ واہ. سدھاریں گے
1: عجیب لوگ ہیں خود کو نہیں سدھاریں گے.
0: سدھاریں گے
1: ہے زور سارا کہ بس چھین لے زباں
0: ہم سے. کیا بات ہے کیا بات ہے. واہ واہ. ایک مرتبہ پھر عطا کیجیے. غضب ہے.
1: شکریہ.
0: عجیب لوگ ہیں
1: خود کو نہیں سدھاریں گے. زور سارا کے بس چھین لے زباں ہم سے. تمہارے بعد ہوئی ہے یہ ساری صف بندی.
0: ہمارے بعد ہوئی ہے یہ
1: ساری
0: صف
1: بندی. تمہارے تک تو بہت خوش تھا یہ جہاں ہم سے.
0: کیا بات ہے.
1: بہت خوش تھا یہ جہاں ہم سے.
0: واہ واہ واہ واہ.
1: مطالبہ ہے ہمارا کڑی سزا دو ہمیں. مطالبہ ہے ہمارا کڑی سزا دو ہمیں. وہ کہہ رہے ہوا ہے فلاں فلاں ہم سے.
0: کیا بات ہے کیا بات ہے.
1: اور ہمارا ظرف ہے چھلکانا جام بھر کے بھی. ہمارا ظرف ہے چھلکانا جام بھر کے بھی. یہاں ہے ورنہ زمانہ نہیں یہاں ہم سے.
0: کیا بات ہے کیا بات ہے. واہ واہ واہ.
1: ہاں جی ہمارا ظرف ہے چلکانا جام بھر کے بھی. آیا ہے ورنہ زمانہ نہیں رہا ہم سے. اور ہمیشہ وقت نے کی ہے یہی پتا ابرک. ہمیشہ وقت نے کی ہے یہی پتا ابرک. ہمارے بعد یہ ڈھونڈے گا پھر جواں ہم سے.
0: بھائی ماشاء اللہ کیا انتخاب تھا کیا انتخاب تھا. اور وقت لگا رہا ہے کمرشل کا نوید. میں آپ سے اجازت کا طلبگار ہوں.
1: جی بہت شکریہ وقت دینے کے لیے.
0: جیتے رہو جیتے رہو. اللہ نظر بد سے بچائے میاں.
1: اللہ حافظ
0: اللہ حافظ.
3: نمبر ون ایشین کمیونٹی ریڈیو برادفورڈ ایشین ریڈیو آن 1413 AM DAB+ موبائل ایپ اینڈ آن لائن ایٹ bradfordasianradio.co.uk. دس از برادفورڈ ایشین ریڈیو.
4: And the winner is...
5: And the winner is...
6: And the winner is...
4: Your business being heard on the radio.
7: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
8: ਸਿੱਧੇ ਦਿਲ ਵਿੱਚ ਤੀਰ ਨੇ ਮਾਰ ਦਿਆਂ ਜੇ ਸੋਹਣੀਆਂ ਅੱਖੀਆਂ ਯਾਰ ਦੀਆਂ
9: ਪਲੀਜ਼
6: मोर फेस्टिवल 2026 मेला 15 एंड 16 अगस्त को
9: एक बार फिर मोर पार्क किलिंग हार्ट रोड ब्रेडफोर्ड में
6: जहां पहली बार माया नाज लोक फनकार नईम हजारवी अपने फन का मुजाहिरा करेंगे
9: फैशन फूड स्टॉल्स किड्स एंटरटेनमेंट और बहुत कुछ
6: एक खूबसूरत डे आउट आप सबके लिए सैटरडे एंड संडे 15 एंड 16 अगस्त 2026
9: लीड रोड फेस्टिवल
6: बेफोर एजेंट रेडियो द ऑफिशियल मीडिया पार्टनर
9: आप भी
6: जरूर आइएगा उफ, इतनी प्यारी प्यारी खिड़कियाँ और दरवाजे क्या ही चॉइस है आपका
9: ये चॉइस हमारा नहीं ये तो कमाल है फर्स्ट चॉइस विंडोज यॉर्कशायर का
6: जो कि पायदार मजबूत खूबसूरत डबल एंटरप्रेस ग्लेस विंडोज एंड डोर्स के अलावा कंपोजिट डोर से आपके घरों को चार चांद लगाते हैं
9: और प्रॉपर्टी वैल्यू बढ़ाते हैं
6: फर्स्ट चॉइस
9: 106 लिस्टर हिल्स ब्रेडफोर्ड BD71JL
6: घरों की खूबसूरती और हिफाजत बढ़ाइए आज ही फर्स्ट चॉइस का नंबर मिलाइए
9: 01274317644
10: क्वालिटी वैल्यू स्टाइल एंड सिक्योरिटी योर नंबर वन चॉइस फर्स्ट चॉइस विंडोज यॉर्कशायर
9: आओ असल सोने के जेवरात के लिए दुबई चले
11: मगर दुबई का टिकट तो हमने लिया ही नहीं
9: अरे पगली अब दुबई ब्रेडफोर्ड में ही आ गई जी हाँ दुबई ज्वेलर्स ने व्हाइट एबे रोड पर पेट्रोल स्टेशन के पास खूबसूरत जेवरात का शानदार शोरूम खोल दिया है
11: जी नहीं करते कांटे बालियां कंगन गले के हार 22 और 24 कैरेट गोल्ड में तैयार
9: टॉप क्वालिटी बेहतरीन सर्विस ओपन 7 डेज
11: 30 वेटली हिल ब्रैडफोर्ड BD8 8NG फोन 01274477257 दुबई ज्वेलर्स
9: व्हाइट एबी रोड पर धमाके पे धमाका पेट्रोल स्टेशन के बाद अब पेशे खिदमत है बुखारी सुपर स्टोर जिसकी सस्ती कीमतों का है हर तरफ चोर होल सेल प्राइसेस डायरेक्ट टू द पब्लिक आटा चावल दालें मसाला जात रोजाना ताजा सब्जियां और फल फ्रूट हलाल गोश्त और चूजे फैमिली माहौल में एक ही छत तले हर शय मिले बचिए इधर उधर की खुआरी से शॉपिंग कीजिए सारी बुखारी से बुखारी सुपर स्टोर नेक्स्ट टू दुल्हन बुटीक व्हाइट एबी रोड ब्रेडफोर्ड BD8 8JL बुखारी पसंद आपकी और हमारी बुखारी
12: दूल्हे का सेहरा सुहाना लगता है
11: अरे दूल्हा जब शेरवानी मिलान दूल्हा हाउस की पहनेगा तो सब कुछ ही सुहाना लगेगा मिलान की शेरवानी शलवार कमीज वेस्ट कोट प्रिंस कोट सिर्फ 3 दिन में ऑर्डर पर तैयार किए जाते हैं मर्दाना मलबूसात का ब्रेडफोर्ड का मुनफरिद मरकज जिनके लिबास आम से दूल्हे को शहजादा बना दे
9: मिलान दूल्हा हाउस 8183 व्हाइट एबे रोड ब्रेडफोर्ड BD8 8DR टेलीफोन 07885428349 अदर ब्रांच द मुगल एम्पोरियम 1304 लीड्स रोड ब्रेडफोर्ड
11: सुनिए जैसा भाभी ने कारपेट डलवाया है हम भी बिल्कुल वैसा ही डलवाएंगे
9: तुम्हें पता है भाभी ने वो भी कारपेट के स्पेशल ऑफर्स का फायदा उठाया है जहां कारपेट्स फ्रॉम ओनली 299 पर स्क्वायर यार्ड दीवान बेड्स फ्रॉम ओनली 99 पाउंड्स
11: खूबसूरत कारपेट्स लैमिनेट लाइनो और वो भी फ्री मेजरिंग फ्री कोटिंग और फ्री डिलीवरी के साथ बॉबीज कारपेट्स लिस्टेड डायरेक्ट ट्रैफिक लाइट्स ओल्ड मिस्टर वैल्यू बिल्डिंग्स BD3 ADN बॉबी आइए भाभी लाइए और दीदा जेब कारपेट से घर सजाइए नंबर मिलाइए 07414260078
13: रवायती खानों से हटकर आज किसी नई जगह जाने को जी चाह रहा है
9: तो खुलकर क्यों नहीं कहती कि आज बेल्स जाने का इरादा है
13: जी हाँ बेल्स जहाँ फिश एंड चिप्स बर्गर्स फुल इंग्लिश ब्रेकफास्ट फ्रेश केक्स एंड मैक्रूम्स
9: और इसके साथ साथ खूबसूरत माहौल में लाइव पियानो से लुत्फ उठाइए आज ही तशरीफ लाइए ओपन 7 डेज बेल्स सी रूम 46 रूली एवेन्यू ब्रेडफोर्ड BD6 1DA फोन 01274306567 बिहाइंड शेल पेट्रोल स्टेशन
3: Sheffield Mela CIC presents DeciFest Sheffield Mela 2026. Join us at Firth Park, Sheffield on Sunday, 2nd of August from 12 to 8pm. A family fun day for the whole family with funfair, food stalls and Mela shopping. Featuring live performances from Lamba Husseinpuri, H. Dami, Ramit Sandhu, Summer Blake and much, much more. Sunday, 2nd of August at Firth Park, Sheffield. We'll see you there.
11: शादी आ गई है सर पर और कोई फोटोग्राफर नहीं है घर पर
9: लगता है आपने AsianWeddingsUK.com का नाम नहीं सुना जो आपकी शादी के चलते फिरते हसीन लम्हात हमेशा के लिए फोटोज और वीडियोस के जरिए महफूज करते हैं और फिल्म ऐसी बनाते हैं दूल्हा दुल्हन जैसी चाहते हैं
11: डिजिटल क्वालिटी तेज और दोस्ताना सर्विस मेल और फीमेल फोटोग्राफर्स
9: जिंदगी के यादगार दिन को यादगार तरीन बनवाइए
11: आज ही मुबीन का नंबर मिलाइए
9: 07548419678
11: AsianWeddingsUK.com जिनकी आम सी फिल्म भी बॉलीवुड से नहीं है
3: Bradford Asian Radio. Call the studio now 01274 306677. To promote your business on Bradford Asian Radio, please call our sales team on 01274 306677 or 07800 599 563. Bradford Asian Radio, your sales multiplier. Bradford Asian Radio, the world's local radio.
0: اور جس کو آپ سن رہے ہیں غزل اس نے چھیڑی، میں ہوں رفت عباس، آداب ان تمام احباب کی خدمت میں جو ابھی ابھی ہماری بزم میں تشریف لائے ہیں اور سن رہے ہیں. میں ایک بے انتہا خوبصورت تحفہ انشاءاللہ عزیز اپنی نادیدہ لسنر سوتے مجاہدوں یعنی وہ احباب جو ہمیں آن لائن سن رہے ہیں ان کے نام بھی کروں گا کہ آپ کی محبت ہے. اب فی الوقت ہم چل رہے ہیں ہماری قابل احترام لسنر محترمہ ڈاکٹر ماہرخ صاحبہ جو بریڈفورڈ کی سسین وادی سے آغاز پروگرام میں ہی تشریف لے آتی ہیں، لیکن آپ کے لیے ادب کے شہدائیوں کے لیے شعر کے متوالوں کے لیے ایک تحفہ بھی ساتھ لاتی ہیں اور اپنی پسند کا گیت بھی، اور وہ ہوتا ہے موقع جب وہ لنچ بریک پر ہوتی ہیں. تو ڈاکٹر صاحب اس وقت لنچ بریک پر ہیں، آپ کے لیے حضرت جان ایلیا مرحوم کی یہ خوبصورت غزل ادب کے شہدائیوں اور شعر کے متوالوں کے نام لائی ہیں کہ عمر گزرے گی امتحان میں کیا، داغ ہی دیں گے مجھ کو دان میں کیا، میری ہر بات بے اثر ہی رہی، نقص ہے کچھ میرے بیان میں کیا، میری ہر بات بے اثر ہی رہی، نقص ہے کچھ میرے بیان میں کیا، مجھ کو تو کوئی ٹوکتا بھی نہیں، یہی ہوتا ہے خاندان میں کیا، مجھ کو تو کوئی ٹوکتا بھی نہیں، یہی ہوتا ہے خاندان میں کیا، خود کو دنیا سے مختلف جانا، آ گیا تھا میرے گمان میں کیا، خود کو دنیا سے مختلف جانا، آ گیا تھا میرے گمان میں کیا، وہ ملے تو یہ پوچھنا ہے مجھے، وہ ملے تو یہ پوچھنا ہے مجھے، اب بھی ہوں میں تیری امان میں کیا، وہ ملے تو یہ پوچھنا ہے مجھے، اب بھی ہوں میں تیری امان میں کیا، ہے نسیم بہار گرد آلود، ہے نسیم بہار گرد آلود، خاک اڑتی ہے اس مکان میں کیا، ہے نسیم بہار گرد آلود، خاک اڑتی ہے اس مکان میں کیا، اور یوں جو تکتا ہے آسماں کو تو، حاصل غزل شعر ہے ڈاکٹر صاحب، بہت خوبصورت انتخاب ہے. یوں جو تکتا ہے آسماں کو تو، کوئی رہتا ہے آسمان میں کیا، یوں جو تکتا ہے آسماں کو تو، کوئی رہتا ہے آسماں میں کیا، یہ مجھے چین کیوں نہیں پڑتا، یہ مجھے چین کیوں نہیں پڑتا، ایک ہی شخص تھا جہان میں کیا، عمر گزرے گی امتحان میں کیا، داغ ہی دیں گے مجھ کو دان میں کیا. کیا انتخاب ہے حضرت جان ایلیا کے کلام سے ڈاکٹر صاحب، دل خوش ہو گیا، بہت دنوں کے بعد یہ پوری غزل سننے کو ملی اور ہمارے سننے والے بھی اس سے یقیناً محظوظ ہوئے ہوں گے. اس سے پہلے کہ آپ کا تحفہ ہم آپ کی نظر کریں، شکیل بھائی آپ کے لیے پیغام آیا ہے اور یہ پیغام بھیجا ہے نویز صاحب نے. جہاں سویڈن سے کہتے ہیں کہ آج جو آپ نے دوسری غزل پڑھی تھی کاشف کی تھی غالباً، وہ انہوں نے بے انتہا پسند فرمائی ہے اور کہتے ہیں کہ کیا ممکن ہے کہ کل کے پروگرام میں آپ اسے شامل کریں، اور ممکن ہو تو رفت عباس صاحب کو بھیج دیجئے، وہ مجھے ارسال کر دیں گے. بے انتہا پسند فرمائیے آپ کی سیکنڈ غزل، پہلی تو شکیل کی تھی جن کی آج سالگرہ آپ نے بتایا ہے اور جو اب ہمارے درمیان موجود نہیں، تو ہم نے ان کی دعائے مغفرت کی ہے. اب چلتے ہیں ڈاکٹر صاحب آپ کے تحفے کی جانب، آپ کی آمد کا بے انتہا شکریہ. شکیل بھائی آپ کو میسج مل گیا ہے، ممکن ہو تو مجھے ارسال کر دیں، میں پوسٹ کر دوں گا نویز صاحب کو، اور بصورت دیگر کل کے پروگرام میں ایک مرتبہ پھر اسے شامل کیجیے. بڑی نوازش، یہ پیغام تھا اور محبت بھرا سلام. شکیل بھائی کہتے ہیں میں پھڑک گیا ہوں اور اس قدر خوبصورت انتخاب تھا. ٹھیک ہے، اب چلتے ہیں ڈاکٹر صاحب کے تحفے کی جانب. ڈاکٹر صاحب نے آج یہ خوبصورت گیت پسند کیا ہے، آپ کی آمد کا بہت شکریہ کہ آپ اپنے قیمتی وقت میں سے وقت نکال کر ہمارے پروگرام کی عزت و توقیر بڑھاتی ہیں. اللہ آپ کو سلامت رکھے, صحت سے رکھے اور اپنے حفظ و امان میں رکھے.